0: اسی گیت کے ساتھ گانے نئے ترانے نئے اب یہیں ختم ہوتا ہے. یہ ہے آکاشوانی ناگور کا چرمی چینل ایف ایم بینڈ 103.7 میگا ہرٹس پر. دن کے 11 بجے ہیں. آئیے سنتے ہیں ممبئی سے وویدھ بھارتی راشٹری سیوا کی پرسارن.
1: नमस्कार, रंग तरंग कार्यक्रम में आप सभी का बहुत बहुत स्वागत कर रही हूं. मैं आपकी रेडियो सखी ममता सिंह. आइए कार्यक्रम की शुरुआत करते हैं जगजीत सिंह और चित्रा सिंह की गाई इस गजल से.